0: کلائمیٹ فرینڈلی سسٹینیبل پروجیکٹ کے اشتراک سے منعقدہ ٹیکنالوجی کے مظاہرے کی تقریب سے خطاب کر رہے تھے۔ اس مظاہرے کے بعد ضلع کلکٹر نے محکمہ زراعت کی قبل از خریف سیزن گاؤں مہم کا دورہ کیا۔ انڈین پریمیئر لیگ آئی پی ایل کرکٹ ٹورنامنٹ میں کل دھرم شالہ میں ہوئے مقابلے میں ممبئی انڈینز نے پنجاب کنگز کو 6 وکٹوں سے شکست دے دی۔ اس ٹورنامنٹ میں آج لکھنؤ سپر جائنٹس اور چنئی سپر کنگز کے مابین مقابلہ ہوگا۔ یہ مقابلہ شام 7:30 بجے شروع ہوگا۔ بھارت کی پی وی سندھو نے خواتین کی سنگلز کے کوارٹر فائنل میں اور لکشیہ سین نے تھائی لینڈ اوپن بیڈمنٹن ٹورنامنٹ میں مردوں کے سنگلز کے کوارٹر فائنل میں داخلہ حاصل کر لیا ہے۔ اگلے راؤنڈ میں سندھو کا مقابلہ جاپان کی اکانے یاماگوچی سے ہوگا، جبکہ لکشیہ کا مقابلہ تھائی لینڈ کھلاڑی سے ہوگا۔ تاہم مردوں کے سنگلز میں کدامبی شری کانت کا چیلنج ختم ہو گیا ہے۔ اور آخر میں اس بلٹن کی خاص خبریں ایک بار پھر۔ مرکزی الیکشن کمیشن کا ایس آئی آر کے نظام الاوقات کا اعلان۔ مٹی اور پانی کے تحفظ کے محکمے کے نظر ثانی شدہ ڈھانچے کو کابینہ کی منظوری۔ وزیر اعظم آواز اسکیم دہی کے تحت 5 لاکھ گھروں کی شروعات۔ نیٹ پرچہ لیک معاملے میں لاتور سے سبکدوش پروفیسر سی بی آئی کی تحویل میں۔ اور مراٹھواڑہ میں آئندہ 2 دنوں میں کئی مقامات پر بارش کی محکمہ موسمیات کی پیش گوئی۔ اس کے ساتھ ہی آکاشوانی سے علاقائی خبریں ختم ہوئی۔ اس کے بعد ہمارے مرکز کا اگلا مراٹھی بلیٹن صبح 11 بجے نشر ہوگا۔
1: दोनशे 29 अंश नॉमीटर्स अर्थात 1305 किलोहर्ट्स आणि एफ एम बँड 102 मेगाहर्ट्सवर आपण ऐकत आहात आकाशवाणी परभणी केंद्र। सकाळचे 9:11 झाली आहेत। प्रसारित करीत आहोत बहारदार गीतांचा कार्यक्रम लखलख चंदेरी।
2: कमी वेळात जास्त नफा,
3: बस एका क्लिकवर कमाले।
4: अनोळखी लिंक्स वर क्लिक करू नका, आरबीआय सांगते
5: जाणकार बना, सतर्क रहा।
6: ही कहाणी आहे एका फोटोग्राफरची आणि तिच्या अंतर्मनाची। ओ लवली, वेल डन, बिझनेस लोन अप्रूव्ड। आता होईल मोठा स्टुडिओ, नवा कॅमेरा, नवे लाईट्स, सोबत नवीन कारही घेऊन टाक। त्याच लोन मधून? नाही, लोन ज्या कामासाठी घेतलं त्यासाठीच वापरायचं। वेळेवर ईएमआय भरा, क्रेडिट स्कोर वाढवा, पुढील लोन सहजपणे मिळवा। कार नाही तर माझा फोटो तरी घे। तुम्ही कोण?
5: आरबीआय सांगते
6: आर्थिक समजूतदारपणा, महिलेचा समृद्धपणा।
1: श्रोते हो, आज 15 मे म्हणजेच धगधग गर्ल अर्थात माधुरी दीक्षित यांचा वाढदिवस। म्हणूनच आज ऐकूयात लखलख चंदेरी या कार्यक्रमामध्ये त्यांचीच सुपरहिट गाणी। श्रोते हो, आपल्याला माहिती आहे की बॉलिवूडमध्ये माधुरी दीक्षित यांना डान्सिंग क्वीन असं म्हणतात। पण तुम्हाला हे माहिती आहे का श्रोते हो, लहानपणी ना एका ट्रेनमध्ये माधुरी दीक्षित ह्या त्यांच्या आईबरोबर जात होत्या, तेव्हा त्यांनी त्या ट्रेनमध्ये सगळ्यांसमोर नृत्य करायला लागल्या, तेव्हा त्यांच्या आई त्यांच्यावर खूप चिडल्या। काय होता बरं हा किस्सा, मी तुम्हाला सांगणारच आहे, पण त्यांच्या या सुपरहिट गीतानंतर।